0: मेजबानी करेगा। और क्रिकेट में बांग्लादेश ने ऑस्ट्रेलिया के खिलाफ टेस्ट मैच में तारीखी कामयाबी हासिल की है। अब खबरें तफसील से। इम्तिहानात का इनेकाद करने से मुतालिक एजेंसी NTA ने UGC नेट जून 2026 के इम्तिहान के 84 मजामीन के लिए उबूरी आंसर कीज जारी कर दी हैं। NTA ने चैलेंज करने से मुतालिक सहूलत भी फराहम की है, जो इस महीने की 18 तारीख तक दस्तियाब रहेगी। उम्मीदवार UGC नेट पोर्टल के जरिए आंसर कीज को ऑनलाइन चैलेंज कर सकते हैं। एजेंसी ने कहा है कि उम्मीदवारों को हर चैलेंज के ताल्लुक से दस्तावेजी सबूत पेश करना होगा। NTA ने यह भी कहा है कि किसी दीगर मोड के तवसुत से पेश किए गए चैलेंज को कबूल नहीं किया जाएगा। प्रोसेसिंग फीस अदा करने की आखिरी तारीख 18 अगस्त है। NTA ने कहा है कि अंग्रेज़ी, कॉमर्स और सोशोलॉजी समेत बकिया 3 मजामीन के लिए सवालनामों में मुख्तलिफ तरह की गलतियों के ताल्लुक से शिकायतों की जांच के लिए एक कमेटी बनाई गई है। उसने कहा है कि कमेटी की सिफारिशात की बुनियाद पर इन 3 मजामीन के सिलसिले में एक अलहदा पब्लिक नोटिस आज बाद में जारी किया जाएगा। NTA ने मुतालिका उम्मीदवारों को सलाह दी है कि वो एजेंसी की वेबसाइट और इसके तस्दीकशुदा सोशल मीडिया हैंडल्स पर दस्तियाब जानकारी पर ही भरोसा करें। झारखंड में JPSC और JSSC इम्तिहान में मुबैना बेजाबतगियों के खिलाफ एहतजाज करने वाले तलबा ने वज़ीर आला हेमंत सोरेन के इस्तीफ़े का मुतालबा किया है। मुजाहिरीन ने पहली मरतबा इस तरह की मांग की है और ऐलान किया है कि इस महीने की 20 तारीख को वज़ीर आला की रिहाइशगाह के बाहर बड़ा एहतजाज किया जाएगा। उन्होंने ये भी कहा है कि अगर उनके मुतालबात पर तवज्जो नहीं दी गई तो वो अपना एजिटेशन जारी रखेंगे। रिफॉर्म मंच ने कहा है कि आने वाले दिनों में एजिटेशन में तेज़ी लाई जाएगी और इस सिलसिले में भगत सिंह के नज़रियात और जज्बे से तरगीब हासिल की जाएगी। ये तलबा JPSC और JSSC CGL इम्तिहानात रद्द करने और मुबैना बेजाबतगियों की जाँच CBI से कराए जाने का मुतालबा कर रहे हैं। BJP ने कांग्रेस पार्टी पर यौम आज़ादी के मौके पर कौमी गीत वंदे मातरम की मुखालफत करने का इल्ज़ाम लगाया है। आज नई दिल्ली में प्रेस कॉन्फ्रेंस से खिताब करते हुए BJP के तर्जुमान प्रदीप भंडारी ने इल्ज़ाम लगाया कि कांग्रेस हेडक्वार्टर्स पर यौम आज़ादी की तकरीब के दौरान कांग्रेस की सरकर्दा रहनुमा सोनिया गांधी ने वंदे मातरम गाए जाने को रोकने की कोशिश की। उन्होंने दावा किया कि कांग्रेस पार्टी ने न सिर्फ कौमी गीत बल्कि आइन और मुल्क के अवाम की भी तौहीन की है।
1: हमने कल जब देश स्वतंत्रता दिवस मना रहा था, हमने कांग्रेस पार्टी हेडक्वार्टर्स में सोनिया गांधी जी और राहुल गांधी द्वारा किया गया विरोध में देखा। कांग्रेस ने सिर्फ फ्रीडम फाइटर्स का ही अपमान नहीं, इस देश के संविधान का, इस देश की संप्रभुता अखंडता का और इस देश के 140 करोड़ देशवासियों का अपमान किया है वंदे मातरम के उद्घोष का विरोध करते हुए।
0: जनाब प्रदीप भंडारी ने केरला की कांग्रेस सरकार पर भी कल सरकारी प्रोग्रामों में वंदे मातरम गाए जाने से गुरेज करने का इल्ज़ाम लगाया। उन्होंने ये इल्ज़ाम आयद किया कि केरला सरकार ने पूरी तरह कांग्रेस के रहनुमाओं राहुल गांधी और सोनिया गांधी की मंशा के मुताबिक काम किया है। इधर कांग्रेस के तर्जुमान जयराम रमेश ने BJP के इल्ज़ाम पर कहा कि यौम आज़ादी की तकरीब के दौरान पार्टी हेडक्वार्टर्स पर कौमी गीत वंदे मातरम पूरा गाया गया।
2: संसद में इस पर बहस हुई, 16 घंटे की बहस हुई, हमने अपनी राय रखी, मैंने खुद सारा इतिहास बताया। आज यहाँ इंदिरा भवन में पूरा वंदे मातरम गाया गया, इसमें कोई वाद विवाद का सवाल नहीं, कोई रोकने का प्रयास नहीं था, क्योंकि लंबे समय से कांग्रेस अध्यक्ष खड़े हुए थे।
0: ये खबरें आकाशवाणी से नशर की जा रही हैं। आज साबिक वज़ीर आज़म अटल बिहारी वाजपेयी को उनकी बरसी पर खराज अकीदत पेश किया जा रहा है। BJP के सरकर्दा रहनुमा अटल बिहारी वाजपेयी ने 2018 में आज के ही दिन आखिरी सांस ली थी। सदर जमहूरिया द्रौपदी मुर्मू, नायब सदर जमहूरिया CP राधाकृष्णन और वज़ीर आज़म नरेंद्र मोदी ने कौमी राजधानी में साबिक वज़ीर आज़म अटल बिहारी वाजपेयी के मेमोरियल सदैव अटल पर जाकर उन्हें गुलाए अकीदत नज़र किए। साबिक सदर जमहूरिया रामनाथ कोविंद, राज्यसभा के डिप्टी चेयरमैन हरिवंश, लोकसभा के स्पीकर ओम बिरला, मरकजी वजीर राजनाथ सिंह, दिल्ली की वजीर आला रेखा गुप्ता और BJP के कौमी सदर नितिन नबीन भी इस मौके पर मौजूद थे। مرکزی وزیر داخلہ امیت شاہ نے کہا ہے کہ سابق وزیر اعظم اٹل بہاری واجپئی نے وزیر اعظم کا عہدہ سنبھالنے سے پہلے طویل عرصہ اپوزیشن میں گزارا، لیکن انہوں نے کبھی بھی اپنے اصولوں کے ساتھ کوئی سمجھوتا نہیں کیا۔ انہوں نے کہا کہ اسی لیے واجپئی جی کو اجات شترو کہا جاتا ہے، اس کا مطلب ہے ایسا شخص ہے جس کا کوئی دشمن نہ ہو۔ جناب امیت شاہ آج سابق وزیر اعظم اٹل بہاری واجپئی کی برسی کے موقع پر ان کے مجسمے کی نقاب کشائی اور مختلف ترقیاتی پروجیکٹوں کا افتتاح کرنے کے بعد راجستھان کے چتوڑ گڑھ ضلع میں نمبہرہ کے مقام پر ایک پروگرام سے خطاب کر رہے تھے۔
3: 16 اگست آج ہی کے دن اٹل جی ہم سب کے بیچ میں سے ودا لیے تھے۔ اٹل جی کی یاد میں اس پوتر بھومی پر آج ایک بہت بڑی 21 فٹ کی پرتیما لگانے کا کام اور ایک بھویہ سمارک بنانے کا کام بھارتیہ جنتا پارٹی کے کارکرتاؤں نے کیا ہے۔ 1.5 کروڑ سے ادھک لاگت سے اٹل جی کے ویکتتو جیسی بھویہ پرتیما یہاں پر پرستاپت کی ہے۔ اس کے لیے کام کرنے والے سبھی کارکرتاؤں کو میں بہت بہت سادھواد اور ابھنندن دینا چاہتا ہوں۔
0: دلی میں امرت ادیان کو آج سے عام لوگوں کے لیے کھول دیا گیا ہے اور یہ اگلے مہینے کی 15 تاریخ تک کھلا رہے گا۔ یہ باغ صبح 10 بجے سے شام 6 بجے تک کھلا ہے اور اس میں شام 5 بجے تک جانے کی اجازت ہے۔ امرت ادیان رکھ رکھاؤ کے لیے ہر پیر کو بند رہے گا۔ شمال مغربی خلیج بنگال کے اوپر پھر سے ہوا کے کم دباؤ کا حلقہ بننے سے شمالی اڈیشہ میں سیلاب کا خطرہ بڑھ گیا ہے۔ بھارتی موسمیات محکمے نے وہاں کل تک شدید سے لے کر بہت شدید بارش کا سلسلہ جاری رہنے کی پیشگوئی کی ہے۔ بیترنی، برہمنی، سالندی، جلکا اور بوڑھی بلنگا ندی کا پانی کئی علاقوں میں بھر گیا ہے۔ اس کے مدنظر 6 ضلعوں بالاسور، بھدرک، جاجپور، میور بھنج، کیونجھر اور کیندر پاڑا میں سخت چوکسی برتی جا رہی ہے۔ 500 سے زیادہ گاؤں میں تقریباً 270,000 افراد متاثر ہوئے ہیں۔ 95,000 سے زیادہ افراد کو امدادی کیمپوں میں منتقل کیا گیا ہے۔ بھارتی موسمیات محکمے نے اروناچل پردیش، گنگا کی ترائی والے مغربی بنگال، اڈیشہ، اتر پردیش اور اتراکھنڈ میں کل تک موسلادھار بارش کا سلسلہ جاری رہنے کے امکان کے مدنظر اورنج الرٹ جاری کیا ہے۔ بھارت کل سے 23 اگست تک نئی دلی کے اندرا گاندھی اسٹیڈیم میں ہونے جا رہی BWF ورلڈ چیمپئن شپ کی میزبانی کرے گا۔ خواتین کے سنگلز میں PV سندھو بھارتی چیلنج کی قیادت کریں گی۔ مردوں کے سنگلز میں لکشیہ سین شاندار کارکردگی کا مظاہرہ کرنے کے لیے پوری طرح تیار ہیں۔ کرکٹ میں آسٹریلیا کے شہر ڈاروین میں پہلے ٹیسٹ میچ میں بنگلہ دیش نے آسٹریلیا کے خلاف 9 وکٹ سے تاریخی کامیابی حاصل کی ہے۔ آسٹریلیا کی سرزمین پر بنگلہ دیش نے پہلی مرتبہ ٹیسٹ میچ جیتا ہے اور یہ آسٹریلیا پر اس کی دوسری جیت ہے۔ خاص خبریں ایک بار پھر۔ امتحانات کا انعقاد کرنے سے متعلق ایجنسی NTA نے UGC نیٹ 2026 کے 84 مضامین کے لیے عبوری ایک بار پھر سے سن لیجئے۔ امتحانات کا انعقاد کرنے سے متعلق ایجنسی NTA نے UGC نیٹ 2026 کے 84 مضامین کے لیے عبوری آنسر کیز جاری کر دی ہیں۔ اعتراضات داخل کرنے کی سہولت منگل تک دستیاب رہے گی۔ جھارکھنڈ میں JPSC اور JSSC امتحان میں بے ضابطگیوں کے خلاف احتجاج کرنے والے طلبہ نے وزیر اعلیٰ ہیمنت سورین کے استعفے کا مطالبہ کیا ہے۔ اس کے ساتھ ہی خبروں کا یہ بلیٹن ختم ہوا۔
4: Good afternoon. This is Akashvani and I'm Shagun Chopra with the midday news. The headlines. NTA releases provisional answer keys for 84 subjects of UGC NET 2026 objections window to remain open till Tuesday. Students protesting against JPSC-JSSC exam irregularities in Jharkhand demand resignation of Chief Minister Hemant Soren. Union Home Minister Amit Shah unveils statue of former PM Atal Bihari Vajpayee in Rajasthan as nation pays homage on his death anniversary. Fresh low pressure over northwest Bay of Bengal intensifies flood threat in northern Odisha. In badminton, India set to host BWF World Championships beginning tomorrow. And in cricket, Bangladesh secure historic first test win in Australia.